0: बनाया है। पासपोर्ट के नियम बदले, 14 साल बाद बड़ी फीस, 1 जुलाई से पासपोर्ट बनवाना ₹1000 महंगा होगा। दैनिक जागरण की खबर है, पासपोर्ट नागरिकता का प्रमाण पत्र नहीं है, सरकार के दावे ने बढ़ाई NRC की जरूरत। लोकसत्ते ने भी सरकार का वक्तव्य दिया है, पासपोर्ट विदेश यात्रा का दस्तावेज। देशबंधु के शब्द हैं, NCERT की किताब में आपातकाल का अध्याय शामिल, लोकतंत्र के सामने बड़ी चुनौती के रूप में किया गया है वर्णन।
1: और अंत में मुख्य समाचार एक बार फिर, प्रधानमंत्री नरेंद्र मोदी और नीदरलैंड्स की महारानी मैक्सिमा ने भारत में डिजिटल सार्वजनिक व्यवस्था में हुए क्रांतिकारी परिवर्तन पर चर्चा की। सरकार ने वाणिज्यिक LPG आपूर्ति को पश्चिम एशिया संकट से पहले के स्तर पर बहाल किया, सभी प्रतिबंध हटाए। अयोध्या में श्रीराम जन्मभूमि के दान में हेराफेरी के मामले में 8 नामजद और कई अज्ञात लोगों के विरुद्ध पुलिस में मामला दर्ज। अंतर्राष्ट्रीय मुद्रा कोष ने कहा, ईरान संघर्ष के आर्थिक प्रभाव और ऊर्जा की बढ़ती कीमतों के बावजूद भारत वैश्विक आर्थिक विकास का प्रमुख चालक बना हुआ है। और फीफा फुटबॉल विश्व कप में इक्वाडोर ने जर्मनी को 2-1 से हराकर नॉकआउट दौर में प्रवेश किया। इसके साथ ही समाचार प्रभात का ये अंक समाप्त हुआ। नमस्कार।
2: जो आकाशवाणी ऑन श्रीनगर स्टेशन मीडिया व्यूज आता 8.8 मीटर तो FM 71.5 मेगाहर्ट्ज़ इन बैट सामीन सुबह 8:15 सब डे फुली बोजो खुतबे आशूरा मुकर्रर छ आगा सैयद यूसुफ अल मौसवी अल सफी
3: يا أهل العزاء والمصيبة والبكاء وأهل عاشوراء عظم الله أجورنا وأجوركم بمصابنا بالحسين عليه السلام خطابا لعليم حكيم قرآن كريم اسم الفرماوان يا قومنا أجيبوا داعي الله وآمنوا به يغفر لكم ذنوبكم ويجركم من عذاب أليم ثاني قوم إجابت كلو خداي سندس داعي ایمان انیو تس مغفرت کری خدا بخش توی گناه توی انت ویجرکم من عذاب علیم رشو توی دردناک عذاب انیش زانگیچ حق تعالی سوری انبیاء سوزن دعوت کرن بابت پانس کن تیم سوری شی داعیان حق انبیاء او سیاش داعی حقیک دعوت کرن حق اس کن شیطان دو تسین تابع شی داعی باطل اس پر دعوت کرن نادیوان باطل اس کن یم ایک پرد دور اسمان اجابت کر حقیقی داعیس تساو ناو تاونو مومن یم نی اجابت کر تساو تاونو ناو کافر خاتم انبیاء صلی اللہ علیہ وآلہ سپنتت حات اسمان مبعوث برسالت زمان و زمانی فترت جاہلیت ایمانک اوسنک رسمہ رود مر نوز دینک آینک آثار رود مر تمام شریعت اس لکو منزکل نامج خصوصا عربن مز جهل ورای نادانی ورای حمیت ورای پیروی حواس ورای اوسن کیم باقی روزمو پرت فرقن اوس قانون اپنی باب تیار کرمو حق تعالی کن مبعوث حضرت یہ پیغمبر عربی جی فرماوان انا ارسلناک شاهدا و مبشرا و داعیا الی الله باذنی و سراجا منیرا پروردگار عالم خطاب فرماوان حضرت اس سوزوکتو تت حاضرمز شاهد شو گواه شو بشارت دیگون شو دعوت کرون شو خدای اسکن بِإِذْنِ تَسِنْدِ اِذْنِ وَسِرَاجٌ مُنِيرًا بِيشُخْ شَرَاغِ نُورَانِي رَائِ هِدَایَتْ هِدَایَتْ كِوَتِهُنْ چُونگ نُورَانِي پس یک تند کنی عربن مز عجبن مز ترکن مز دیرمن مز بود استاد تد حادث مزی تمام اقارب اشیرت اسند و تز جناب دشمن یدی کنم نور خافقین حضرت ابی عبدالله الحسین صلوات الله علیه قد کرن علم لوکن کرن دعوت ایمان اسکن تد حادث مزی صور عالم و ظلمتن جهلک نادانی هنز تاریکی ورمود لوکو اوس اسلام شوات بلکل را ورمود نزدیک اوزی بلکل جهل غالب سبنن مکو نادانی مکو دین خاتم انبیاء صلی اللہ علیہ وآلہ سبنی مزمحل پس تنها کنی در مقام دعوت دعوت کنی کس مقام از مدود متعبات کرنی تا جناب اس مگر ستو نفرو مومن و مزید تی مثل ماند چون تیمان در روی زمین اوسمود تیمان حوش چون اوسمان زمین مزکا تیمان کو تس اجابت امس دعای حق است ام دعای حقا گونی جلتی خانه کعبه دروازه برون کین تو استاد لوکن کرون دعوت عبدالله ابن عباس شونن و شم حضر سید شهدا و فی کفی کف جبرئیل و ینادی هلوم و الى بیت الله می دوان می وش حضر سید شهدا تسین اتسمز جبرئیل سن اتر جبرئیل نلا کرا هلوم یو خدای سن بایز کن

0: سنت سبوزان منقبت حسين نوا سينيس دين سيلان اسبريريو
1: नेशनल पोलियो साइकिल इतवार 28 जून 2026
2: आदाब भारत की पोलियो से जीत की कहानी सुनहरे लफ्जों में लिखी जाएगी लेकिन इस जीत को कायम रखने के लिए हमें अपनी कोशिशों को जारी रखना होगा जब तक दुनिया से पोलियो का खतरा मुकम्मल तौर पर टल न जाए खतरा है बरकरार इसीलिए पोलियो की खुराक पिलाना है हर बार दो बूंद हर बार पोलियो पर जीत रहे बरकरार
1: पैदाइश से लेकर 5 साल तक पोलियो खुराक पिलाना है हर बार नेशनल पोलियो साइकिल इतवार 28 जून 2026
3: इशूड इन पब्लिक इंटरेस्ट बाय फैमिली वेलफेयर MCH एंड इम्यूनाइजेशन G&K
0: ये आकाशवाणी श्रीनगर है मीडियो 268.81 मीटर और FM 103.5 MHz पर 1:40 हुए हैं समय अहले बैत की पहचान से मुतलिक एक बातचीत सुनते हैं पेश करने की सादत हासिल कर रहे हैं मीर मोहम्मद
4: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم سلام علیکم میں آپ کے سامنے ایک تقریر کرنا چاہتا ہوں جس کا عنوان ہے اہل بیت علیہ السلام کی پہچان اللہ تعالیٰ نے رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کے اہل بیت علیہ السلام کی محبت ہر مسلمان پر واجب کی ہے قرآن کا ارشاد ہے کہ اے رسول صلی اللہ علیہ وآلہ وسلم کہہ دیجئے کہ میں تم سے رسالت کی تبلیغ کا بدلہ اس کے سوا کچھ